0: Righto. In the name of Allah, the merciful and the most beneficent. Assalamu alaikum. And of course, assalamu alaikum. And Pakistan. Janab se mukhatib aapka host, aapka dost hai. DJ Sahil signing in. Aur janab, kaise aap tamam log? Kitne theek thaak hain, mane fit hain? Mazze mein hain, khoob enjoy kar apni zindagi ko. So today it's 5th of September 2026 and the time is 8:22 on the dial. I am Sahil Khan aur mere saath maujood the one and only
1: Archer Rebecca Abdul. Assalamu
0: alaikum.
1: Assalamu alaikum, listeners, and assalamu alaikum, Sahil. Kya haal hai aapke?
0: Alhamdulillah, very well. Kaisi hain
1: aap? I'm doing very well. Aaj aap late aaye hain, please.
0: Nahi, main late nahi aaya.
1: Nahi, main late nahi aaya. Nahi, main der ho gayi mujhe.
0: Tumko bata do na. Main late nahi aaya tha. Actually, main bahar aaya na, to mujhe parking mein issue ho raha tha. You know, meri badi wali jo gaadi hai, wo aa rahi
1: nahi. Mercedes nahi aa rahi thi.
0: Wo uske liye mujhe chahiye tha shade. और क्योंकि बाहर जगह थी और शेड से चाहिए था कि बाहर बारिश वाला समय है, तो मैंने कहा आज पर में बारिश होती रहे, कोई नहीं, मैं बह जाऊंगा, आज छुट्टी है. लेकिन कल बड़ा मसला हुआ ना,
1: बारिश बहुत.
0: कल मैं बाहर गया हूँ तो रिबेका वहां मिल गई मुझे, फिर हम वापस आए स्टूडियो में 15-20 मिनट बैठे, फिर कहीं बारिश हल्की हुई तो मैं घर से निकला, ओ रेडियो से निकला घर की तरफ. तो ये चीजें हुआ करती हैं. बहरहाल रिबेका, कैसे गुजरी जिंदगी?
1: आई एम डूइंग वेरी वेल. और ये जो आप बारिशों की बात कर रहे हैं साहिल, मैं कल भी अपने प्रोग्राम में ये कह रही थी, खुदारा ठीक है, हम लोग अपने घरों के अंदर बैठे होते हैं, गाड़ियों के अंदर बैठे होते हैं ना, तो हमें आइडिया नहीं होता कि जो सर्वाइव कर रहा है, क्योंकि वो जैसे मुझे एक बात किसी ने कही थी, कहते अमीर आदमी को ये लगता है गरीब आदमी के पास पैसा है उसे खर्च करना नहीं आता.
2: सही बात है.
1: यानी आपके पास जो चीज है आपको लगता है बाकियों को समझ नहीं आ रहा कि उस चीज सिचुएशन से कैसे मूव ऑन हो या ओवरकम करें.
0: सही.
1: सो जब आप ड्राइव करते हैं बहुत एहतियात से ड्राइव किया करें, इर्द गिर्द जरूर देखा करें कि कौन रोड क्रॉस कर रहा है, बिलखसूस जब वर्किंग डेज होते, इवन वर्किंग डे ना भी हो, कोई ये काम सुबह सवेरे का वक्त हो, वीकेंड का, तो भी आपने बहुत ख्याल रखना है. जो लोग रोड क्रॉस कर रहे हैं, जो रोड पर मौजूद हैं, अगर आप गाड़ी चला रहे हैं तो आहिस्ता से. बाइक जो चलाता है उनसे भी यही रिक्वेस्ट है कि, क्योंकि बाइक वाले शौक करके गुजर जाते हैं बहुत तेजी से,
0: बहुत तेजी से, और फिर वो पानी उड़ाते हैं और सब करते हैं. लेकिन नॉर्मली मैंने देखा बाइक वाले बहुत लिहाज करते हैं, रिबेका गाड़ी वाले जो है ना वो ज्यादा मामला खराब करते हैं. खुद भी गाड़ी चलाते हैं, पता है, मैं जब भी बाइक पे होता हूँ और बारिश हो, पानी इस तरह से खड़ा हो जमीन पे, तो दूर से मैं इशारा कर दूंगा कि आराम से बहुत माइनर सी एक क्वांटिटी होगी लोगों की जो आराम से करती है, वरना तो लोग बॉदर ही नहीं करता.
1: पता नहीं मुझे समझ क्योंकि देखिए साहिल, ये जो इस मौसम की बारिश है ना, जैसे हम सावन भादों की बारिशें होती हैं, इसमें क्या होता है कि अगर मैं हमारे यहाँ पिंडी रावल इस्लामाबाद रावल पिंडी की बात करूँ, तो यहाँ पर जो मौसमी सूरत हाल है ना वो थोड़ी सी मुख्तलिफ होती है. प्रोग्राम में आगे चलकर भी हम इस मौसम के हवाले से जरूर बात करना चाहेंगे. हम कोशिश करेंगे कि अगर मेट ऑफिस से कोई किसी को हम ले सके तो अपडेट जरूर करेंगे कि रावलपिंडी इस्लामाबाद में मौसम के
0: आने वाले दिनों में अभी क्या सिचुएशन होने
1: वाली है. जी बिल्कुल. और अच्छा, इस पे मैं प्रोग्राम में लेकिन आगे चलकर, क्योंकि और भी कुछ चीजें हैं, तो मैं बहुत ओपनिंग में नहीं चाहती कि हमारे लिसनर्स कहे कि रिबेका ने जो है वो बस ऐसी बातें करती जिससे ना पूरा लग गया ऐसा. लेकिन मैं आगे चल के प्रोग्राम में ये जरूर शेयर करूंगी कि क्या अच्छी चीजें बिलखसूस रावलपिंडी में आई माई सेल्फ एक्सपीरियंस बैक फ्यू डेज, तो वो जरूर शेयर करूंगी मैं प्रोग्राम में आगे चल के. खैर जनाब, आप अपना फीडबैक हमसे शेयर करते हैं, क्या कहना चाहते हैं जरूर हमसे कहिएगा. अच्छा, वेडिंग सीजन भी जो है वो मुहर्रम के बाद और सफर के शुरू हो शुरू जाते हैं ना, तो वो भी एक हमने देखा है. आई कम टू द पॉइंट यू आस्क मी.
0: तो उसमें ये है कि अब शादियों का सिलसिला शुरू हो चुका है, दावतें आना शुरू हो गई है लोगों को, मुझे तो कोई बुलाता ही नहीं है. खैर
1: हम
0: तो
1: क्यों ऐसे काम करते हैं कि लोग ना बुलाएं?
0: मैं आपको बता, देखिए बहुत बहुत ज्यादा बड़ी फैमिली नहीं है तो इतनी दावत नहीं, दोस्त यार जो है वो जितने हैं वो सब शादीशुदा ही हैं. अब कुछ अरसे बाद उनके बच्चों की शादियां होंगी तो वो बुलाएंगे,
1: जाना पड़ेगा.
0: तो मुझे सिर्फ शादी पे यकीन करें कोई इंटरेस्ट नहीं होता, किसी चीज का इंटरेस्ट नहीं होता किसी शादी पे भी,
1: सिवाय देख के खाना,
0: के देख के खाना होगा और वो खाना बहुत लाजवाब होता है. आखिरी शादी आई थिंक मैंने मैम सदफ के भाई की ही इंजॉय शायद की थी, उसके बाद एक दो शायद और भी हुई है. हाँ जी, उसके बाद एक दो और भी हुई है फ्रेंड्स की, तो वो शादी पे गए थे मतलब. लेकिन कुछ लोगों इनको मैं देखता हूँ कि उनका हर महीने में 2-3 शादियों के फंक्शंस होते हैं.
1: हाँ, लोग अक्सर कहते हैं हमारे घर में आई थी मतलब हम. अरे मैंने एक सवाल पूछा था आपको याद है, लेकिन वो ईयर नहीं मुझे उन्होंने बताया. मैंने पूछा अच्छा जी आप किस सेंचुरी में आते हैं, अच्छा अच्छा अच्छा, मैं अभी आगे पूछती हूँ मीनवाइल आप.
0: जी तो शादी का सिलसिला जो है वो शादियों का जारी सारी है और लोग जो है वो अब जल्दी जल्दी करें क्योंकि अब जो मौसम है ना बड़ा खूबसूरत आने वाला है. नवंबर दिसंबर में बेशुमार शादियां हुआ करती हैं, लोग ये मौसम जरूर سلیکٹ کرتے ہیں اس طرح کے ایونٹس کے لیے کہ ٹھنڈا موسم ہو, خوب انجوائے کر سکیں, کھانا اچھے سے کھایا جائے, لوگوں کو پریشانی نہ ہو. اسپیشلی لوگوں نے تیار ہونا ہوتا ہے تو ذرا کپڑے شپڑے پہنتے ہوئے اس طرح کی چیزوں کے ایشوز نہ بنے کہ گرمی کی وجہ سے آپ فیشن کو صحیح طریقے سے اپنا نہ سکیں. تو یہ چیزیں ساری کی جاتی ہیں, لیکن سب سے امپورٹنٹ بات وہی جو میں کل کر رہا تھا کہ شادی جو ہے ایک بہت خوبصورت رشتہ ہے. نبھ جائے تو اچھی بات, نہ نبھے
1: تو بھی اچھی بات ہے.
0: زندگی میں اپنے آپ کو کم تر نہیں سمجھنا چاہیے.
1: ساحل, ون آف مائی کالیگ, آئی مطلب یہ میں نے اپنی آنکھوں سے آئی وٹنس کیا ہے. ہماری ایک فرینڈ تھی, شی گاٹ ڈیورسڈ, اور ہوا کیا, ہمارے ایک اور ہی کالیگ, ان کو دا ٹائم ان کو پتا چلا کہ ان کی ڈیورس ہوئی ہے, تو اس کے نا کچھ ٹائم بعد ان سے ملاقات ہوئی. سو اچھا, کیا پنڈی میں بارش ہو رہی تھی؟
0: ہو رہی ہوگی, اب تو ابھی تو نہیں ہوئی جب میں نکلا, لیکن بھائی ایسی ہوا ٹھنڈی پڑی تھی جیسے کہیں برف باری ہو رہی ہے.
1: اوکے, اچھا خیر, تو اب ان کو میرے سامنے ہی کہا گیا, تو میں نے کسی سے سنا نہیں, وہ کہتے او ہو آپ کے ڈیورس کا پتہ چلا, بہت افسوس ہوا. گاڈ, میں ایک شوق میں چلی گئی, یہ کوئی اللہ معاف کرے کسی کا کوئی مر نہیں گیا. یہ معذرت کے ساتھ مجھے ایسا لگتا ہے یہ خوشی کی بات ہے کہ آپ ایک ٹارچرڈ, ایک انہیلدی ریلیشن شپ سے باہر آئے. دیکھیں, آپ کوئی جاب چھوڑتے ہیں آپ کیا کہتے ہیں, شکر ہے جان چھٹی, وہ فلانا باس ایسا کرتا تھا, ٹیم ورک ایسے کرواتے تھے, فلانا سو طرح کی اس کے. تو جب آپ کوئی بھی چیز چھوڑتے ہیں وہ کس لیے چھوڑتے ہیں, کہ آپ کو سکون چاہیے. اگر آپ کو سکون مل رہا ہوگا تو آپ وہ رہیں گے, تو خدا را اس طرح کی چیزیں جو ہے نا افسوس کا, ہائے ہائے ہائے بےچارا ہائے بےچارا. یہ
0: بھائی آپ کو کیا پتا وہ آگے عید منا رہا ہو بیٹھ
1: کے,
0: جشن چل رہا ہے جی زندگی کے اندر, کہ اللہ کا شکر ہے کہ میں ایک اذیت سے باہر آیا ہوں, اب آ رہی ہوں, یہ تو وہی جانے جس کے ساتھ ہو رہا ہے. لیکن یہ والی باتیں جو ہے نا, ایک تو پہلے تو اتنا پرسنل ہونا ہی نہیں چاہیے,
1: نہیں ہونا چاہیے,
0: پہلے تو اتنا پرسنل ہونا ہی نہیں چاہیے کہ آپ کسی کی ذاتی زندگی پہ, نجی زندگی پہ آپ اس طرح کے کمنٹس کریں یا بلا وجہ پہنچ جائیں افسوس کے لیے, یہ ہونا نہیں چاہیے.
1: لیکن آئی تھنک ہم جیسے لوگ, آپ جیسے لوگ جو ہے نا ساحل, انہوں نے ہی یہ سرکل ڈرا کرنا ہے
0: بالکل,
1: کہ بھائی آپ اس سے آگے اور اس سے اندر نہیں آئیں گے. مجھے سو بار لوگ کہتے ہیں اچھا زندگی میں یہ نہیں ہوگا تو کیا ہوگا, میں نے کہا کیا ہو جائے گا, ہو کیا جائے گا, کچھ نہیں ہوتا, کچھ بھی ہو جائے تو کچھ نہیں ہوتا, لائف ایسے ہی چل رہی ہے.
0: کسی کے جانے سے کچھ نہیں ہوتا دنیا سے, تو اور پیچھے کیا رہ گیا یار, دنیا چلتی رہے گی, کام ہوتے رہیں گے, لوگ سلسلے چلتے رہیں گے لوگوں کے, جن کے اپنے چلے گئے وہ بھی جیئیں گے اپنی زندگی پوری جب تک ان کی زندگی ہوگی, تو اس میں کوئی وہ نہیں ہے. بہرحال بیک ٹو دا ٹاپک, کہ میں میرے کہنے کا مقصد یہ تھا کہ کل میں بات کر رہا تھا کہ میرے فرینڈ, ان کی شادی پہ میں گیا, تو ان کے آگے سسٹر کی شادی تھی, وہ ذرا ینگ تھے بہت, تو شادی ہوئی تو مجھے باتوں میں پتہ چلا کہ وہ لڑکی نے نا کچھ دکھ بھی رہا تھا, بہت چھوٹے پیمانے پہ شادی کی, کچھ لوگ تھے, ہاں امیجیٹ فیملی تھی, کچھ فرینڈس تھے, اور بہت چھوٹا فنکشن تھا. تو پھر میں نے نا ویسے سے پوچھا, میں نے کہا یار تمہاری تو ماشاء اللہ بہت بڑی فیملی ہے, تو مطلب ہوتا ہے نا فرینڈس ہوتے ہیں, آپ بولتے کہ یار اتنی بڑی فیملی ہے, تو میرے اندر کیوریوسٹی اس چیز کی اس لیے بھی رہتی ہے کہ چونکہ میری فیملی اس طرح سے نہیں ہے, تو میں نے اس سے پھر پوچھا, میں نے کہا یار کس طرح سے, میں نے کہتا یار میری سسٹر کہتی ہے چھوٹی کہ میں اپنے ماں باپ پہ بوجھ بن کے کیوں جاؤں, میں اپنے ماں باپ کے رینی ڈیز کے پیسوں کو اپنی شادی پہ کیوں لگواؤں. مجھے وہ اتنی پیاری بات لگی, اور ہمیشہ میں آنر بھی یہی کہتا ہوں کہ ہمارے ینگسٹرز اب اتنے سمجھدار ہو چکے ہیں,
1: جنزز
0: بالکل, ہم لوگ بالکل اتنے سمجھدار ہو چکے ہیں کہ ہمیں جو ہے وہ یہ آئیڈیا ہو چکا ہے کہ ہم نے لوگوں کو بلانا ہے.
1: شادی پہ زیادہ لوگ اکٹھے ہوئے تھے, جھوٹ بولا.
0: نہیں میری شادی پہ تو بندے ہی نہیں تھے اتنے, میری شادی پہ تو بندے ہی نہیں تھے,
1: وہ آپ کے ساتھ کو چل نہیں رہا ہوگا کہ یہ بندہ ہی ایک نہیں.
0: تو کہنے کا مقصد یہ ہے اوور آل کہ بہت لمیٹڈ آپ یہ کریں فنکشنز اپنے, اور وہ جو پیسے اپنے ماں باپ کے وہ ایکسٹرا ویسٹ نہ کر دے, کہ آپ نے چلے جانا اپنے گھر, کل کو آپ کے ماں باپ کا سہارا آپ لوگ
1: تھے, قرضہ اتارتے رہتے
0: وہ ساری زندگی کے لیے, نہیں قرضہ نہ بھی ہو آپ نے جمع کیا چلو اپنے بچوں کے لیے, لیکن آپ کو لگتا ہے کہ آپ کے ماں باپ کی بوڑھی ہڈیاں اس قابل رہ جائیں گی کہ پھر اس کے بعد وہ کوئی کمائی کر سکیں گے, آپ اپنی مجبوری, اپنی کس مجبوری کے بنا ان کے کام ہی نہ آ سکیں, ان کے لیے ہیلپ آؤٹ ہی نہ کر سکیں. آپ کو نہیں آئیڈیا کہ آپ کے سسرال کیسا ہے, وہاں کا رہن سہن کیسا, آپ کے بچے ہیں, آپ کا میاں ہے, تو سلسلے بہت, تو کوشش یہی ہونی چاہیے کہ اپنے پیرنٹس کے اوپر بوجھ ڈال کے مت جائیں. میں نے ایسے بھی یقین کریں, میں نے فیملی میں بھی ایسے لوگ دیکھے جن کے بچوں نے بینک سے قرضے اٹھوا کے شادیاں کروائی ہیں اور چلے گئے, اور اس کے بعد وہ ابھی تک اتار
1: قرضے اتار رہے ہیں,
0: اتار رہے ہیں, اور ابھی تک اس بات کو تقریباً 11-12 سال ہو گئے, ابھی تک وہ قرضہ نہیں اترا, اور وہ بنا ہی جاتا ہے اوپر. तो वो, और बच्चों को परवाह भी नहीं है, तो वो ये आपकी जिम्मेदारी थी, आपकी जिम्मेदारी।
1: ये
0: मैं हैरान होता हूँ उस बात पे,
1: ये पेरेंट्स बच्चों को जिम्मेदार नहीं बनाते ना साहिल, हमारे हमारी सोसाइटी में असी कर लांगे, कोई गल नहीं बेटे जी, तो बेटे जी तो जिंदगी में तो रिलैक्स है बेटे जी।
0: ना ना ना भाई, देखिए आप अपने बच्चों को ये जिम्मेदारी दें, उनको बताएं कि बेटा ये तुम्हारा सिलसिला है। देखिए छोटे बच्चों को तो नहीं बोलते ना आपके भाई तुमने शादी खुद करनी है, वो जाहिर है आपका बच्चा शादी के काबिल होता है, उससे एक दो साल पहले ही आप उसके कान खड़े कर देते ना कि भाई तुमने जो है अब आगे ये सिलसिले भी हैं, कुछ जॉब करो, अच्छा करो, कुछ चार पैसे कमाओ बेटा, जमा करें, कुछ हम करें, कुछ तुम करो, कुछ सिलसिले बेहतर करें।
1: नहीं, क्यों हम अपने बच्चों की, बेटों और बेटियों की ये ग्रूमिंग नहीं कर रहे?
0: हाँ
1: के एस, अच्छा आई विश के हम इस चीज से ओवरकम कर पाए, जो कि मुझे लग रहा है आने वाले एक दहाई तक तो ये चीज बिल्कुल हो जाएगी, जो मैं अभी सपोज कर रही हूँ कि हो। ये जो हमारे कॉन्सेप्ट है ना, खातून आएगी, लड़की आएगी तो जहेज में ये,
0: हाँ।
1: ये ये ये ये ये क्यों भाई? आप फरिश पे सो रहे थे
0: यार,
1: आपके घर ठंडा पानी
0: अच्छा,
1: नहीं।
0: एक और चीज भी अब खत्म हो गई और बड़े हद तक होगी, गोल्ड का रिवाज खत्म हो गया है।
1: गोल्ड का रिवाज खत्म हो गया है, जहेजों का रिवाज कम होता जा रहा है, गोल्ड का भी रिवाज कम होता जा रहा है।
0: जहेज का ये हो जाता है
1: चीज।
2: There's music and then there's magic. One above FM 101.